0: मां वधीक हिकु निगरी खे अगवा करण जी कोशिश। हथियारबंदनि ट्यूशन सेंटर ते वेंदड़ निगरी कुलसुम उर्फ मीरा मंगी खे अगवा करण जी कोशिश कई। ॿार जी वालदा जो एहतजाज, ज़िमेवारनि ख़िलाफ़ कार्रवाई जो मुतालबो। लाड़कानी में टिकटाकर नारी जो पंहिंजे माउ ते बदपेशू कराइण जो इल्ज़ाम। एहसन कॉलोनी जी रहवासनि टिकटाकर इकरा उर्फ महक मस्तोई जो मासूम धीअ समेत एहतजाज। नारी चयो त माउ, मुंहिंजे वालिद खां तलाक वठण बाद असांखे पाण सां गॾु रहायो ऐं ॿी शादी कई। वेगे पीउ बि आयस जे नशे में मूंसां ज़्यादती जी कोशिश कई। माउ पंहिंजे चाहींदड़ सां बदपेशियूं करण लाइ ज़ोर भरियो ऐं इनकार ते हुन मूंखे मासूम धीअ समेत घरां कढी छॾियो। अमर चाहींदड़ सां घर जी मौतमार धमकियूं ॾेई रही आहे।
1: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: क्या देख रहे हो?
3: ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो।
2: बाहर से भेजी गई रकम बैंक कलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 538 शहरों में बैंक कलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक कलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे?
4: बैंक कलबीब, रिश्ता भरोसे का।
2: क्या देख रहे हो?
3: ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो।
2: बाहर से भेजी गई रकम बैंक कलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें।
4: 538 शहरों में बैंक कलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक कलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं।
3: तो भाई साहब क्या समझे?
4: बैंक कलबीब, रिश्ता भरोसे का।
5: हैरत अंगेज जदीद मशीन ज़रिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हाँ, हाणे अव्हां जे पंहिंजे शहर सकरन में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब, DHMS सिंध, RHMP पाकिस्तान, जनरल फिज़िशियन, माहिर अमराज़ मैदो ऐं जिगर जी गर्माइश, गुर्दे जी पथरी ऐं सोज, पुराणी खंघि, ज़ुकाम, दिलि जी तकलीफ़, अधु मथे जो सूर, अखियुनि जी ख़ारिश, जोड़नि जो सूर, बुखार, बारन जो देर सा हलन, फालेज, शुगर, दिमागी कमजोरी, खारिश, नासूर, खूनी ऐं बादी बवासीर, इन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वेंदो आहे। होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब। टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 6 वॻे ताईं, बरोज़ जुमो 12 वॻे ताईं। एड्रेस: हाजी इनायत होम्योपैथिक क्लिनिक, स्टेशन रोड, सकर। वधीक मशवरे ऐं राब्ते जे लाइ 0327-99-84-763।
6: मुल्क में गर्मी की शदीद लहर जारी है, जेका सेहत लाइ खतरनाक थी सके थी। मेहरबानी करे एहतियाती उपाव वठो। बारन, बुजुर्गन ऐं बीमार माण्हुन जो खास ख्याल रखो। ॾींहं जो तमाम गरम वक्त सुबुह 11 खां शाम 4 वॻे ताईं उस खां पासो करियो। गर्मीअ खां बचाव तव्हां जे एहतियात में आहे। पंहिंजे ऐं पंहिंजे प्यारनि जी हिफ़ाज़त करियो ऐं ॿियनि खे बि ॼाण ॾियो। हीउ पैगाम मुस्लिम हैंड्स, NDO ऐं स्टार नेटवर्क जे तआवुन सां अवाम जे आगाहीअ जे लाइ पेश कयो वियो।
7: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ولو اننا نزلنا اليهم الملائكة और अगर हम उतारते इनकी तरफ फरिश्ते, किन की तरफ? ये ना मानने वालों की तरफ। वकल्लमहुमुल मौता, और कलाम करते उनसे मुर्दे, وحشرنا علیہم کل شیئن، اور ہم اکٹھی کر دیتے ان پر ہر چیز، قبلن سامنے، ما کانو لیؤمنو، وہ ایمان لانے والے تھے ہی نہیں، الا ان یشاء اللہ، مگر یہ کہ اللہ ہی چاہے، ولیکن اکثرہم یجہلون، لیکن ان میں سے اکثریت جہالت برت رہی ہے، اس لیے مانتی نہیں۔ آیت نمبر 109 میں نشانیوں کی بات ہوئی تھی کہ ہمارے پاس نشانیاں آئیں تو ہم مان جائیں گے، فرمایا نہیں، پہلی دفعہ نہیں مانے تو اب نشانیاں بھی فائدہ نہیں دیں گی۔ اور نشانیوں کی کیا بات کرتے ہیں، اگر ہم ان کی طرف فرشتے بھی اتاریں، جو ایک بہت بڑی نشانی ہے، اور ان سے مردے اٹھ کے باتیں کرنے لگیں، کوئی مرا ہوا شخص اٹھ کے کہے کہ میں نے مرنے کے بعد دیکھا، حقیقت معلوم ہو گئی کہ حضور صلی اللہ علیہ وسلم سچے نبی ہیں، اور وہ آپ کی رسالت کی تصدیق بھی کریں، وحشرنا علیہم کل شیئن قبلا، ہر چیز ہم ان کے سامنے اکٹھی کر کے لا دیں، ایک نشانی دو کیا، سب کے سب۔ قبلن کے دو معنی ہیں یہاں، ایک کیا ہے، قابل کی جمع یعنی مقابل سامنے، اور دوسرے قبیل کی جمع، جماعت جماعت، گروہ در گروہ، یعنی ہم گروہ در گروہ، ایک کے بعد ایک گروہ ان کے سامنے لا کھڑا کریں، جو حضور صلی اللہ علیہ وسلم کی رسالت کی تصدیق کرے، ان سب کی باتوں کو بھی یہ جھٹلا دیں گے، ان کے دلوں پہ ایسی مہر لگ گئی۔ اور قابل کی جمع اگر ہو، یعنی ہر چیز دنیا کی ان کے سامنے لا اکٹھی کرے اور وہ سب چیزیں بولنے لگیں اور کہیں کہ حضور صلی اللہ علیہ وسلم سچے نبی ہیں، تو یہ کیا کہیں گے، یہ جادو ہے، ہم اس کو نہیں مانتے۔ اگر ہم فرشتے بھی ان پہ اتار دیتے اور مردے ان سے باتیں کرتے اور دنیا بھر کی چیزوں کو ان کے سامنے لا کر جمع کر دیتے اور وہ چیزیں بول اٹھتی، تب بھی یہ ایمان لانے والے نہ تھے۔ جس شخص کے اندر طلب نہیں، جس شخص کی نیت میں ہدایت لینا نہیں، اس کے سامنے دنیا بھر کے دلائل جمع کر دے، وہ نہیں مانے گا۔ یہ کس کے بارے میں آپ کو بتایا جا رہا ہے؟ بتایا تو اہل مکہ کو جا رہا ہے، لیکن یہاں بھی مکہ والے بہت ہیں، ہمارے معاشرے میں بھی ایسے لوگ ہر دور میں پائے جاتے ہیں، جن کو آپ ہر دلیل سے سیٹسفائی کر دے وہ کبھی نہیں مانیں گے۔ بہت سے لوگ اپنے قریبی عزیزوں، رشتہ داروں، دوستوں کے بارے میں پریشان ہوتے کہ ہم ہر طرح انہیں سمجھانے کی کوشش کرتے، اور کچھ نہیں تو بچوں کو ہی لے لیں۔ آپ کہتے ہیں کہ ہم ہر طرح انہیں سمجھانے کی کوشش کرتے، ان کو کوئی بات سمجھ میں ہی نہیں آتی، کریں تو کریں کیا، ہوتا ہے نا ایسے، کیا ہے، کیونکہ ان کے اندر ابھی طلب ہی نہیں۔ تو کہتے ہیں نا، خدا تجھے کسی طوفان سے آشنا کر دے، وہ کیا ہے طوفان، وہ طلب پیدا ہو جائے، کہ تیرے بحر کی موجوں میں اضطراب نہیں، تیرے اندر وہ سچی طلب اور تڑپ ہی نہیں، وہ تڑپ آ جائے تو رستہ کہیں بھی مل جاتا ہے اور لازمن مل جاتا ہے، لیکن اگر تڑپ اور طلب نہ ہو تو سامنے رکھا ہوا بھی نظر نہیں آتا۔ مثلا آپ کہیں پر جاتے ہیں کسی کھانے پر، آپ کو بھوک ہی نہیں، تو آپ گوارا ہی نہیں کریں گے کہ یہ دیکھیں کہ پکا ہوا کیا ہے، ہوتا نا ایسے، لیکن اگر آپ بھوکے ہیں تو آپ ڈھکے ہوئے برتن بھی اٹھا اٹھا کے دیکھیں گے کس کے اندر کچھ کھانے کو ہے، کوئی نہ بھی آپ کو پیش کرے تو آپ خود پوچھ لیں گے کہ بھی مجھے سخت پیاس لگی ہے، پانی ہے، تو آپ پانی کب مانگتے ہیں، جب آپ پیاسے ہوتے ہیں، ورنہ پانی سامنے بھی رکھا ہو تو آپ کہتے ہیں اچھا جب پیاس لگے گی پی لیں گے۔ ان اہل مکہ کا یہی حال ہو گیا تھا، اور ہر اس شخص کا یہی حال ہے جس کے اندر ہدایت کی طلب کوئی نہیں، جو خیر سے خالی ہو گیا۔ اب دعا کریں کس بات کے لیے، کہ اللہ طلب پیدا کر دے، وہ تڑپ پیدا کر دے، وہ طوفان سے آشنا کر دے، وہ راہ دکھا دے۔ الا ان یشاء اللہ، اب بس اللہ کے ہاتھ میں ہے، وہ چاہے تو ہدایت دے دے، وہ تو زبردستی بھی کر سکتا ہے نا، دل کو زبردستی الٹا سکتا ہے۔ ولیکن اکثرہم یجہلون، لیکن اکثر لوگ نادانی کی باتیں کرتے ہیں، اس لیے حق کو سمجھ نہیں پاتے۔ وکذالک، اور اسی طرح، جعلنا لکل نبین عدوًا، بنائے ہم نے ہر نبی کے لیے دشمن، ہر نبی کے دشمن موجود رہے ہیں۔ اچھا یہ بات کیوں بتائی جا رہی؟ اب دیکھیں نا کہ جب آپ کوئی اچھا کام کرنے لگتے ہیں نا، تو بہت سے لوگ آپ کے مخالف ہو جاتے ہیں، پھر لوگ آپ کو تانے دیتے ہیں، اگر تم اچھے ہوتے تو اتنے لوگ تھوڑی تمہاری مخالفت کرتے،
8: اگر واقعی تم سچے ہوتے تو سب لوگ تمہارے پاؤں دھو کے پیتے، چونکہ تمہاری بڑی مخالفت ہو رہی ہے اس کا مطلب یہ ہے کہ تم سچے ہی نہیں ہو۔ پھر لوگ حق کا معیار یہ بنا لیتے ہیں نا کس کے ساتھ میجورٹی، یہ حق کا معیار نہیں ہے کہ اکثریت کس کے ساتھ ہے، حق کا معیار یہ ہے کہ حق کس کے پاس، حق حق ہے، تھوڑا ہو یا مثلاً

0: Vaa cha sahi gaana budho se unha khaila vahane time to other short commercial break vatun tha. ब्रेक ते पेर भी लाजमी हों आए ब्रेक हम पहुंच जल्दी वापसी तवाने मोटी जो समय ते बैठा हो जो मां सफा ओ ही वनी ओ ही मोटा दी सो स्टे ट्यून स्टे कनेक्टेड एंड कीप लिसनिंग व्हाइट एज एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड किया जा रहा है व्हाइट एज ब्यूटी प्रोडक्ट एंड डी स्किन ब्यूटी प्रोडक्ट लगाते जाइए खूबसूरत होते जाइए
1: It's 2:30 p.m. This time check is brought to you by
2: Hamay Diamond Glow Bleach Cream, jo deep clean kare aur de char guna brightness, chamak aisi diamond skin jaisi. Hamay Diamond Glow Bleach Cream.
3: Shadid garmi ke baaye shehriyon se guzarish hai ki subah 11 baje se sham 4 baje ke darmiyan khas ehtiyati tadabeer ikhtiyar karein. Ghair zaruri taur par bahar jaane se gurez karein, halke kapde pehne, sar dhaank kar rakhein. धूप में सख्त जिस्मानी मुशक्कत से बचें और बच्चों बुजुर्गों और बीमार अफराद का खास ख्याल रखें ज्यादा पानी पिएं और महफूज रहें ये अवामी आगाही पैगाम हुकूमत सिंध पीटीएमए कमिश्नर कराची के इलेक्ट्रिक और सैलानी वेलफेयर ट्रस्ट के ताबुन से पेश किया जा रहा है
4: ब्यूटी को बनाओ परफेक्ट ब्यूटी बेस्ट लुक ब्यूटी क्रीम के साथ जो दे आपको खूबसूरती का हकीकी एहसास चेहरे के दाग धब्बे खेल महासे और बेजानपन अब सबको कहें अलविदा बेस्ट लुक ब्यूटी क्रीम चेहरे की जिल्द को दे नया निखार
5: खूबसूरती है जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बणाए निखरी ऐं चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म ऐं डीए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीहन जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
3: شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں غیر ضروری طور پر باہر جانے سے گریز کریں ہلکے کپڑے پہنے سر ڈھانپ کر رکھیں دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں زیادہ پانی پیئیں اور محفوظ رہیں یہ عوامی آگاہی پیغام حکومت سندھ پی ٹی ایم اے کمشنر کراچی کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے
6: حیرت انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرائیو ائی ہومیوپیتھک طریقہ علاج سان شفا حاصل کریو جی ہاں ہانے اواں جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارس جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان جنرل فزیشن ماہر امراض میدو ائی جگر جی گرمائش گردے جی پتھری ائی سوج پرانی کھنگ زکام دل جی تکلیف اد متھے جو سور اکھن جی خارش جوڑن جو سور بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر حارس جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں پروز جمعہ 12 وگے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکرن ودھک مشورے ایں رابطے جے لائے 0327 99 84 763
7: जो शहर बहजो घर सकरण आई सकरण जो आवाज
8: GFM 90.8

0: ایران ऐं अमरीका में चर्चा लाइ पाकिस्तान जूं चाकरी वारियूं कोशिशूं तेज़। तेहरान में मौजूदु फील्ड मार्शल सदास मुनीर जे ईरानी सदर मसूद पशख्यान, स्पीकर मोहम्मद बाकर कालबात ऐं परॾेही वज़ीर अब्बास इराकी सां मुलाक़ातूं। जंग जे ख़ात्मे लाइ तजवीज़ूं, तफ़सीली ॻाल्हियूं ऐं ईरानी मीडिया मूजिबि त मुलाक़ातनि दौरान किथे सूरतहाल ते ख़्यालनि जी ॾे वठि कई वई। जंग जे ख़ात्मे वारनि तजवीज़ुनि ते तफ़सीली ॻाल्हि ॿोल थी। मुलाक़ातनि दौरान वफ़ाक़ी घर वज़ीर मोहसिन नक़वी बि मौजूदु हो। क़तरी वफ़द बि तेहरान में मौजूदु।
1: Primary interlocutor on this has been Pakistan and continues to be, and they've done a, you know, I think an admirable job, and that's what we continue to work through. Obviously other countries, you know, have interests, because especially Gulf countries that are, you know, in the middle of all this may have their own situation going on. We talk to all of them, but I would just say that the primary country we've been working with on all of this is Pakistan, and that remains the case. And it's my understanding he was supposed to go yesterday, but it could be as early as today, that Field Marshal Munir, we're in constant communication with him at the highest levels of our government, are constantly talking to him.
0: फील्ड मार्शल आसिम मुनीर सां लगातार राब्ते में आहियूं। उमीद आहे त ईरान सां जल्द मुआदो तय थी वेंदो। अमरीका जे परॾेही वज़ीर मार्को रूबियो स्वीडन में साफ़िन सां ॻाल्हाईंदे चयो आहे त ईरान सां मुआदो न थियो त प्लान बी बि मौजूदु आहे। मुआदो थियो त अबन हुरमस खुली वेंदो। ईरान सां डील असांजी पहिरीं तरजीह आहे। ईरान अमरीका जे मुतालबनि खे अमन ॻाल्हियुनि में सभ खां वॾी रंडक करार ॾेई छॾियो। ईरानी परॾेही वज़ीर अब्बास इराक़ची जो गॾियल क़ौमनि जे सेक्रेटरी जनरल सां फ़ोन ते राब्तो। अब्बास इराक़ची चयो आहे त अमरीका बाज़ी में अधूरनि वाइदनि ऐं फ़ौजी हमलनि ज़रिए सफ़ारतकारी खे नुक़सान पहुचाईंदो रहियो आहे। तेहरान पाकिस्तान जे सालसी में अमन ॻाल्हियुनि में संजीदगी सां हिसो वठी रहियो आहे। अनितनियो गोथरेस सफ़ारती अमल जारी रखण ते ज़ोर भरियो। क़तरी वज़ीर आज़म जो ईरानी परॾेही वज़ीर अब्बास इराक़ची सां फ़ोन ते राब्तो। अमरीका ईरान में जारी ॻाल्हियुनि में थींदड़ अॻभराई ते ॻाल्हियूं। क़तरी वज़ीर आज़म अब्बास इराक़ची ते मसइले जो हल ॻाल्हियुनि ज़रिए करण ते ज़ोर भरियो। अब्बास इराक़ची सूरतहाल ते उमान जे हम मनसब सां बि ॻाल्हि ॿोल कई। सफ़ारती कोशिशुनि ते ग़ौर वीचार कयो वियो। वज़ीर आज़म शहबाज़ शरीफ चीन जे 3 ॾींहनि जे सरकारी दौरे ते बीजिंग पहुची पियो। एयरपोर्ट पहुचण ते वज़ीर आज़म जिब चीनी अख़्तियारनि ऐं आॾो आदर भाव कयो। वज़ीर आज़म चीनी सदर वज़ीर आज़म ऐं ॿियनि सां मुलाक़ातूं कंदो। पाक चीन लाॻापन समेत खिते जी सूरतहाल ते ॻाल्हियूं थींदियूं। अमरीका जे नेशनल इंटेलिजेंस डायरेक्टर तुलसी गैबार्ड उहिदे तां इस्तीफ़ा ॾेई छॾी। फेबरवरी 2025 में नेशनल इंटेलिजेंस डायरेक्टर तौरु मुक़रर थियल तुलसी 30 जून 2026 ते उहिदे छॾींदी। अमरीकी मीडिया मूजिबि तुलसी ईरान जंग बाबति ट्रंप इंतिज़ामिया खां अलॻि मौक़िफ़ रखंदी हुई। मेरिट ते औरतुनि में पिंक स्कूटीज़ विरिहाए रहिया आहियूं। औरतुनि खे तरबियत, लाइसेंस ऐं मुफ़्त में स्कूटीज़ ॾियूं पिया। हैदराबाद में औरतुनि खे पिंक स्कूटीज़ ॾियण वारी तकरीब खे ख़िताब कंदे सीनियर वज़ीर शहीद इनाम मेमण चयो त सिंध हुकूमत वॾा मनसूबा ॾिना आहिनि। सूबे ऐं मुल्क जी तरक़ी लाइ कमु जारी रखंदासीं। सीनियर सूबाई वज़ीर शहीद इनाम मेमण हैदराबाद में 200 औरतुनि में मुफ़्त पिंक स्कूटीज़ बि विरिहायूं। केपी पनू वारे इलाइक़े में पुलिस ऐं सीसीटीवी जो ऑपरेशन 8 दहशतगर्द मारिजी विया। केतिरा ई ज़ख़्मी, 10 किलो वज़नी देसी साखा बम नाकारा बणायो वियो। पुलिस मूजिबि कुझु इतलाउ ते सीसीटीवी सां गॾु ऑपरेशन कयो वियो। ऑपरेशन दौरान हिकु पुलिस अहलकार शहीद, हिकु ज़ख़्मी बि थियो। एसटीपी चेयरमैन डॉक्टर कादर मक्सी सईद महमूद जे अॻवा में कराची वासी उमाद जे मुलस हुअण ते शक ज़ाहिर करे छॾियो। डॉक्टर कादर मक्सी KTN न्यूज़ सां ॻाल्हाईंदे चयो त सईद महमूद जी बाज़ियाबी लाइ कोशिशूं वठण जी बुनियादी ज़िमेवारी सिंध हुकूमत जी आहे। सईद महमूद जो 2 महीना पहिरियां दिलि जो बाईपास थियो आहे। संदसि ज़िंदगीअ खे ख़तरो आहे। सईद महमूद खे कुझु ॾींहं पहिरियां मुबैना तौर ते बलूचिस्तान मां अॻवा कयो वियो आहे। कैरपुर वेझो ॻोठाणे जो अंबनि जे बाग मां गलो कपियल लाश थ इतलाउ ते पुलिस पहुची लाश इस्पताल मुंतकिल कयो। पुलिस मौजूदु मक़तूल मोहम्मद रमज़ान फुलपोटो नेवीअ में मुलाज़िम आहे। वाक़िए बाबति वधीक जांच करे रहा आयो मीरपुर मातलो भरसा समेजा बिरादरी बिंदुन में जेड़ो एक जणो मारजी पयो गोट मोहम्मद आलम चांडियो में जमीन जी मालकी सा जेड़ो थियो लठियों सरोटा लगन साहब अकबर समेजो कतल थी पयो अठ जणा जख्मी थी पिया खैबर भरसा औरत जो रोड़ी केनाल में लाश तो सुणप न थी ظلم گوٹھانے کے اتاق تے قتل کندڑ وڈیرے دے پٹر کے پولیس گرفتار کرن میں ناکام مقتول گوٹھانے اجمل عرف نعمان میمن جلالرے ماز بعد تدفین واٹسن موجب وڈیرے سعید احمد سرکی دے پٹر بلال سرکی نشے میں نوجوان کے بنگلے تے گھرائے قتل کیو پولیس بلال سرکی کے گرفتار نہ کر رہی ہے اڑیو لال برساں زرعی پانی لائے کھوہ میں بورنگ کندڑ بجنا ہت کرن سب دب جی ویا نیگر فوت ایک جنو زخمی گوٹ گلمون پور میں کھوہ جی پکی سرن جی بھت کرن سب نیگر ثاقب علی باٹی دب جی فوت ایک جنے کے زخمی حالت میں باہر کڑی اسپتال منتقل کیا ویو خیرپور ایں بر پاسے میں گیسٹو تے ضابطوں نہ آیا بارڑا فوت 30 کا ودی کے اسپتال منتقل نیگر اقرار علی مری ایں اشتیاق شمبانی گیسٹو وگے فوت تھی ویا 30 کا ودی بار سٹی اسپتال منتقل رواسن پارا گیسٹو تے ضابطوں آن لئی قدم کھڑن جو مطالبہ نواب شاہ میں ایف آئی اے کی کاروائی حوالہ میں ملس ایس ایس پی آفیس سانگڑ جو اگونو اکاؤنٹنٹ گرفتار ایف آئی اے ایس ایس پی آفیس سانگڑ اگونے اکاؤنٹنٹ غلام سرور جا کے گرفتار کرے ورتو جوابدار وٹا کروڑ روپیہ روک رقم بھارتی گٹکو لگژری گاڑیوں زمینن جا دستاویز بیو سامان ہتھ نواب شاہ وے جو اتر موری کے وٹا روڑی کینال میں مرد جو لاش اسٹینڈ اپ نتھی اطلاعات ریسکیو ٹیم واقعے والے ہند پہنچی لاش اسپتال منتقل کیا لاڑکانو وے جو وگن روڈ تے خوراک کھاتے جو گودام میں کڑک کے بورن ہٹاں لاش ہتھ کیا پولیس موجب لاش اسٹینڈ اپ گوٹ فارم باسی غلام اکبر کھوسو طور تھی ہے خیرپور برساں پسند پرنو کندڑ نوجوان کے گھر تے حملوں فائرنگ میں نوجوان جو بھاؤ زخمی ہتھیار بندن گوٹ صوبو خان شہر میں ڈیڑھ سال اگ پسند پرنو کندڑ فیاض سیر کے گھر تے حملوں کیا ویو ہتھیار بندن کی فائرنگ میں پسند پرنو کندڑ نوجوان جو بھاؤ محمد نواز شر زخمی اسپتال منتقل ٹنڈو جام کا قربانی جا جانور وٹھن لائے ویندڑ ٹنڈو لیار کا موبائلہ فر ہتھیار بندن 90 لکھ کا ودیک رقم فرے ویا مذمت ایک جنو زخمی علاؤالدین صدیقی ٹرسٹ کے خلیفے صوفی راؤ محمد رضا نقشبندی موجب عید الاضحیٰ لائے ٹنڈو آدم میں قربانی جا جانور خرید کرنے لائے وجہ ہواسی رستے میں ہتھیار بندن روکے تشدد جو نشانہ بنایا 90,61,000 روپیہ روک رقم سمیت موبائل فون فر کرے فرار تھی ویا فریل رقم ہے سامان واپس کرائے ونے چھٹے ویجو بہارا برساں پولیس کی چڑھائی تشدد گھر کے باہر انقلاب گھٹنے جو قومی شرارت دھرنوں گھوٹ یار محمد قاسکلی کے پولیس چڑھائی خلاف ایس ٹی پی کے سر سے کے ٹی بندر کراچی روڈ سے دھرنوں ہے ویو اگوان تو پولیس گھوٹ سے کہا کرے گھر کے باہوں رنیوں ذمہ وار خلاف کاروائی کی ونے دادن برساں تھڑی محبت تھانے جہد میں ودندڑ بدمنی خلاف گوٹھن جو میئر روڈ سے دھرنوں گوٹھن چور ہتھیار بند ڈیے ڈٹھے گوٹھانے کا 2,30,000 روپیہ فرے فرار تھی ویا ڈوہاری سریام مانن کا فرن پیا پولیس خاموش تماشے ہی بنل ہے بنا دیر جوابدان کے گرفتار کرے امن امان بحال کرایا ونے چین کے صوبے چانسی میں کوئلے کی کھان دھماکے سے وی رہی 90 پہرت دبجی فوت کیترائی زخمی چینی خبرو ادارن موجب چانسی صوبے میں موجود کوئلے کی کھان میں 287 مزدور موجود ہوا چینی صدر کوئلے کی کھان میں پیش آئل واقعے جو نوٹس ورتو رپورٹ مطلب امریکی خلائی مخلوق تے کل تحقیق جو بیو حصہ جاری کرے چھڑیو پینٹاگون پارا جاری کلی بے حصے میں خلائی مخلوق سن چرپر جی حوالے سے تجزیہ ویڈیوز بھی شامل ماہرن موجب یو ایف اوز کے پہرے فائلز میں خلائی مخلوق جو کی بھی ثابتوں نہ ملی ہوئیں نون فائلز جو جائزو ورتو پے ونے

0: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: क्या देख रहे हो?
2: ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो।
1: बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे?
3: बैंक अलबीब, रिश्ता भरोसे का।
4: हैरत अंगेज जदीद मशीन जरिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हाँ, हाणे अवां जे पंहिंजे शहर सकरन में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब DHMS सिंध RHMP पाकिस्तान जनरल फिज़िशियन माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश गुर्दे जी पथरी ऐं सोज पुराणी खंघ ज़ुकाम दिल जी तकलीफ़ अधु मथे जो सूर अखियुनि जी ख़ारिश जोड़नि जो सूर बुखार ॿारनि जो देर सां हलण फालेज शुगर दिमाग़ी कमज़ोरी ख़ारिश नासूर खूनी ऐं बादी बवासीर इन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वेंदो आहे। होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 6 वॻे ताईं बरोज़ जुमो 12 वॻे ताईं। एड्रेस हाजी इनायत होम्योपैथिक क्लिनिक स्टेशन रोड सकर। वधीक मशवरे ऐं राब्ते जे लाइ 0327-99-84-763।
5: شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں۔ غیر ضروری طور پر باہر جانے سے گریز کریں، ہلکے کپڑے پہنے، سر ڈھانپ کر رکھیں، دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں، بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں۔ زیادہ پانی پئیں اور محفوظ رہیں۔ یہ عوامی آگاہی پیغام حکومت سندھ، PTMA، کمشنر کراچی، کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے۔
6: ملک میں گرمی جی شدید لہر جاری ہے، جے کا صحت لائے خطرناک تھی سگے تھی۔ مہربانی کرے احتیاطی اپا وٹھو، بارن بزرگن ائی بیمار مانن جو خاص خیال رکھو۔ دیہ جو تمام گرم وقت صبح 11 کھا شام 4 وگے تائیں اس کھا پاسو کریو۔ گرمی کھا بچاؤ توہاں جے احتیاط میں آہے، پانجے ائی پانجے پیارن جی حفاظت کریو ائی بن کے بھی جان دیو۔ ہی پیغام مسلم ہینڈز NDO ائی سٹار نیٹ ورک جے تعاون سا عوام جے آگاہی جے لائے پیش کیو ویو۔
7: हो तो आवाज भी सिंध की है। GFM 88 नेटवर्क। GFM 88 नेटवर्क, सिंध की आवाज।